0: generously by a Brahmin priest about his lifelong struggles. He sang about how he had to leave his village at a young age and walked all the way by foot to the city. He also described his first time hearing the sound of a motor, his struggles finding work without education, and how he has suffered like a street dog living in Kathmandu. While some songs were about similar despairs, others were of hope inspired by their faiths. I just want to note that I'm not at all interested in the technical singing skills of these communities. The language was not an issue either. I was most interested in how we make meaningful connections with one another through the raw emotions that are expressed through the songs. It is a way to understand each other's suffering beyond verbal communication. So I will play 3 songs from this series.
1: जौरे बाखा कविता गारदाछु सुन्नु होला बुबा मुमा सुन दाजु भाई लेखे कविता शेरमा राखी सिद्ध कालीलाई जिल्ला परो शङ्ख सभा चैनपुर हो गाउँ दाहालपा दे ब्राह्मण महु प्रभुरम प्रसाद नाउँ नरिवलको हुक्का खोल्ने फलामको झिर 9 वर्षे उमेर देखि हाके विदेशतिर घर छोडेर नहिन्नु रहेछ कुकुरले लिन पाएको दुख पाइयो घरबाट हिँडेको दिन बेली चारको बास कहिले नहिँडेको केटामा त झन्नै खुस्क्यो सास भोलिपल्ट बल्ल तल्ल धनकुटामा पुगे कल्ले दिन थियो बासा बस्न चौतारी पुगे चौतारीमा पल्टिए आमा सपनामा म घरै पुगे थे कठै बारी तिलाली तारी गाई मेरा बनैमा चराउँथे पर्सिपल्ट लर्खराउँदै धरानमा बल्ल पुग्दाखेरि म टरको सुने हल्ल खल्ल पैसा भने सबै चढे म टरमा हेर खैले पैसा भलो मलाई खुपै चढिएर हिँडे म त पैदलै आमा मधेसको त्यो चर्के घाममा अघि विदेशी किएन बुद्धि नबढ्नाले यतिखेर दुःख परो विद्ये नपढ्नाले मुमा स्वर्गे हुनुभयो म 5 वर्षको हुँदा बालखमा पढ्न पाइन 7.5 छुँदा जय श्री पशुपतिनाथ म दुखीको गर्नु होस् सायदा
2: असार महिनामा पानी पुरी रुझाउने उत्लयो मेरो मन सारी बुझाउने अन्थिन है चाहिँले नौ डाँडा पारी छ कम्पन सहरमा

एक दुई तिन चार पाँच दुई तिन चार पाँच छ गन्दै सब गरे सप नदेखे माया मैले तिम्रो सिउँदो मरेको